0: یہ وقت کس کی رعونت پر قاق ڈال گیا، یہ کون بول رہا تھا خدا کے لہجے میں؟ انسان جب اقتدار، دولت، شہرت یا اپنی کامیابی کے نشے میں مبتلا ہوتا ہے تو کبھی کبھی اسے اپنی طاقت ہمیشہ قائم رہنے کا گمان ہونے لگتا ہے، وہ دوسروں کو حقیر سمجھنے لگتا ہے اور اپنی بات کو آخری سچ تصور کرنے لگتا ہے۔ مگر وقت سب سے بڑا منصف ہے۔ جو لوگ کبھی اپنی طاقت اور رعونت پر ناز کرتے تھے، وقت نے ان کے غرور کو قاق میں ملا دیا۔ جن کی آواز کبھی حکم سمجھی جاتی تھی، وہی وقت گزرنے کے بعد تاریخ کا ایک خاموش باب بن گیا۔ اسی لیے انسان کو کامیابی ملے تو عاجزی اختیار کرنی چاہیے، اختیار ملے تو انصاف کرنا چاہیے، اور شہرت ملے تو اپنے قدم زمین پر رکھنے چاہیے، کیونکہ حالات بدلنے میں وقت نہیں لگتا۔ کسی کو کمزور سمجھ کر اس کی تحقیر نہ کرے اور اپنی طاقت کو ہمیشہ کا سرمایہ نہ سمجھے۔ آج اگر آپ کے پاس اختیار ہے تو کل کوئی اور اس مقام پر ہو سکتا ہے۔ یاد رکھیے، وقت کسی کے غرور کا لحاظ نہیں کرتا۔ جو انسان وقت کی حقیقت سمجھ لیتا ہے، وہ کامیابی میں بھی عاجز اور ناکامی میں بھی باوقار رہتا ہے۔
1: اسی پیام شب کے ساتھ دوستو، آج کا نیرنگ پروگرام اب اپنے اختتام کو پہنچتا ہے۔ اس امید کے ساتھ کل شب 9:30 پر ہم دوبارہ حاضر ہوں گے ایک نئی بز میں۔ تب تک کے لیے ہمیں دیجیے اجازت۔ آداب۔ یہ آکاش وانی حیدرآباد ایف ایم رینبو 101.9 میگا ہرٹس پر۔ کچھ دیر میں ہندی اور انگریزی میں سماچار ہم آکاش وانی دلی کیندر سے ریلے کریں گے۔
2: نمسکار، آکاش وانی سماچار کے ساتھ میں آشوتوش۔ प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि अंतरिक्ष क्षेत्र के स्टार्टअप्स ने सरकार में अपना विश्वास व्यक्त किया है। श्री मोदी ने अंतरिक्ष क्षेत्र के स्टार्टअप्स के मुख्य कार्यकारी अधिकारियों के साथ चर्चा में उनसे निरंतर प्रयत्नशील रहने और अंतरिक्ष क्षेत्र का मजबूत इकोसिस्टम तैयार करने की अपील की है।
3: भारत का युवा आज उन क्षेत्रों में काम कर रहा है जिनकी कुछ साल पहले कल्पना भी संभव नहीं थी। भारत का प्राइवेट स्पेस टैलेंट पूरी दुनिया में अपनी अलग पहचान बना रहा है। आज ग्लोबल इन्वेस्टर्स के लिए भारत का स्पेस सेक्टर एक एट्रैक्टिव डेस्टिनेशन बन रहा है।
2: प्रधानमंत्री ने कहा कि ऐसा अनुकूल माहौल बनाया जाना चाहिए जिससे दुनिया भर के लोग अंतरिक्ष क्षेत्र में अपना करियर तलाशने के लिए भारत को पसंदीदा गंतव्य के रूप में देखें। प्रधानमंत्री ने अंतरिक्ष क्षेत्र में युवाओं के काम की भी सराहना